0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार।
1: रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै आज पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौँ र आशा छ तपाईँहरू एकदमै सन्चो हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। र आजको कार्यक्रमलाई पनि हामीले दुई चरणमा विभाजन गरेका छौँ र पहिलो चरणको कार्यक्रममा हामीले केही समसामयिक विषयहरूमा कुराकानी राख्नेछौँ र दोस्रो चरणको कार्यक्रममा तपाईँहरूका पत्रहरू र केही मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूका माझमा राख्नेछौँ र केही जानकारीहरू पनि तपाईँहरूको माझमा राखेर आजको एक घन्टा हामी तपाईँहरूको माझमा रहनेछौँ। र अब भने हामी ढिला नगरिकन लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ। श्रोता साथीहरू, हामी लागिसकेका छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र आज चाहिँ मैले हङकङ लगायत विभिन्न समसामयिक विषयमा विभिन्न देशहरूका समसामयिक विषयहरूमा कुराकानी तपाईँहरूका लागि लिएर आएको छु र विशेष गरी आजको पहिलो समसामयिक विषय रहेको छ गत वर्ष नोभेम्बरमा भएको वाङफुक कोर्टमा एकदमै ठुलो आगा लागि भएको थियो, ठुलो घटना भएको थियो र त्यस घटनामा बेस भएर हङकङ सरकारले विभिन्न नियम कानुनहरू बनाएको छ र यो नियम कानुनहरू चाहिँ विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने कामदारहरूका लागि पनि हङकङ को सरकारले एकदमै कडा नियम लिएर आएको छ र कानुन लिएर आएको छ र आज म यस विषयमा कुराकानी गर्नेछु र हामी सबैजनालाई अवगत भएकै कुरा हो। गत वर्षको नोभेम्बरमा चाहिँ हङकङको वाङफुक कोर्ट जुन चाहिँ टाइपोमा रहेको छ त्यहाँ चाहिँ ठुलो आगा लागि हुँदाखेरि चाहिँ 171 मानिसहरूको मृत्यु भएको थियो र यो चाहिँ एकदमै ठुलो एकदमै भुल्नै नसकिने दुर्घटना थियो हङकङमा र यो चाहिँ अब हामी हङकङको हामी धेरै राम्रो कुराहरू पनि गर्ने गर्छौँ र एट द सेम टाइम हामीलाई चाहिँ अब यहाँको घरहरू अब यहाँको सानो ठाउँ भएको कारणले पनि अब अग्ला घरहरू निर्माण भइरहेका छन् र हामी पनि त्यस्तै खाले घरहरूमा बसिरहेका छौँ र विशेष गरी घर निर्माण गर्दाखेरि त्यो केसमा चाहिँ अब नोभेम्बरको केसमा चाहिँ वाङफुक कोर्टको केसमा चाहिँ काम गरिरहँदाखेरि चाहिँ कामदारले अब सिक्रेट यहाँ वहाँ फालेका कारणले अथवा यसको एक्चुअल कारण चाहिँ अब अहिलेसम्म थाहा भएको छैन र समाचारमा पनि आएको छैन तर अब त्यो बिल्डिङमा चाहिँ रेनोभेसनको काम पनि भइरहेको थियो। त्यो कोर्टमा चाहिँ कोर्ट भनेको चाहिँ यहाँको हङकङ सरकारको एचओएस पनि भन्छ जुन चाहिँ यहाँको सरकारले एकदमै न्यून मूल्यमा चाहिँ यहाँका जनताहरूलाई यहाँका नागरिकहरूलाई चाहिँ बेच्ने गर्छ र घर चाहिँ यहाँको सरकारले बनाइदिएको हुन्छ, यो चाहिँ प्राइभेट घर चाहिँ होइन र हाउसिङको घर पनि होइन, ग्रिन हाउस पनि होइन, यसलाई व्हाइट हाउस भनेर भनिन्छ र यसकै विषयमा एउटा समाचार मैले भनिहालेँ, एउटा नयाँ कानुन आएको छ यसको बारेमा म तपाईँहरूको लागि सेयर गर्न गइरहेको छु र यहाँ लेखिएको छ निर्माण कामदारहरूले गत हप्ताको शुक्रबारदेखि लागू भएको भवन स्थलहरूमा नयाँ पूर्ण धुम्रपान प्रतिबन्धलाई स्वीकार गरेका छन्। धेरैले यो नीति जबकि बत्ती बाल्नेहरूका लागि असुविधा हो ले उनीहरूको कार्यस्थलहरूलाई उल्लेखनीय रूपमा सुरक्षित बनाउँछ भन्ने कुरा स्वीकार गरेका छन्। नयाँ कानुन अन्तर्गत धुम्रपान गर्ने व्यक्तिले 3,000 जरिवाना भोग्नुपर्नेछ भने ठेकेदारहरूले धुम्रपान मुक्त वातावरण कायम राख्न सबै उचित कदम चाल्न असफल भएमा हङकङ डलर 400,000 जरिवाना भोग्नुपर्नेछ। टोक वानको एक निर्माण स्थलमा परिवर्तनहरू पहिले नै देखिने लागेका थिए, विशेष गरी प्रवेशद्वारमा छुरोत र लाइटर भण्डारण लकरहरू स्थापना गरिएको थियो र भित्ताहरूमा धुम्रपान निषेध पोस्टरहरू प्रदर्शनी गरियो।

गरिएको थियो र आफ्नो सिफ्टका लागि आउने कामदारलाई प्रवेश अनुमति दिनु अघि सुरक्षा गार्डले उनीहरूको झोलाहरूको निरीक्षण गर्थे। एक ठेकेदारले निरोधलाई बलियो बनाउन डिमेरिट पोइन्ट प्रणाली लागू गरेको बताएका छन्। हिप हिङ कन्स्ट्रक्सनका सहायक महाप्रबन्धक ठेक्का एडी योङले साइटमा धुम्रपान गर्ने कामदारलाई तुरुन्तै 25 अङ्क कटौती गरिने बताएका छन् र 15 अङ्क कटौती भएपछि कामदारहरूलाई तुरुन्तै साइटमा प्रवेश गर्नबाट रोक लगाइन्छ उनले भने। त्यसपछि उनीहरूले विशेष पाठ्यक्रमहरूमा भाग लिनुपर्छ र यदि उनीहरू पास भएमा उनीहरूलाई अर्को मौका दिइनेछ। यदि उनीहरू फेरि साइटमा धुम्रपान गरेको फेला परेमा उनीहरूलाई कम्पनीको सबै निर्माण स्थलहरूबाट प्रतिबन्ध लगाइनेछ। नयाँ नियमहरूमा समायोजन गर्नेहरूमा बोङ थर भएका एक कामदार पनि छन्। उनले उल्लेख गरे कि प्रबन्धकको औपचारिक कार्यान्वयन हुनुभन्दा अघि उनी जस्ता कामदारहरू पहिले नै सडकको छेउमा धुम्रपान गर्न साइटबाट बाहिर निस्किरहेका थिए। उनी विश्वास गर्छन् कि हङकङ डलर 3,000 निश्चित जरिवाना बलियो निवारक हुन पर्याप्त छ र कम्पनीको दोष प्रणालीलाई उचित मान्छन्। मैले धुम्रपानको खतराहरूबारे जान्नका लागि मेरो कम्पनीको धुम्रपान त्याग व्याख्यानमा भाग लिएको छु, वाङले भने। म पहिले नै 40 वर्षभन्दा बढीको भइसकेको छु, त्यसैले म धुम्रपान गरिरहन सक्दिनँ र म छोड्ने तयारीमा छु, वाङले थपे कि कम्पनीले बानी छोड्नेहरूलाई प्रोत्साहन प्रदान गर्न उद्धार गरिएको छ। धुम्रपान नगर्ने अर्का कामदार लाउ थर भएका जो धुम्रपान नगर्ने व्यक्ति हुन् ले भने कि वाङ फुकोटमा आग लागेपछि ठेकेदारले धुम्रपान प्रतिबन्ध लागू गर्न द्रुत गतिमा कदम चालेको थियो। लाउले भने कि उनले सहकर्मीहरूले पहिले नै बत्ती बाल्ने काममा कटौती गरेको देखेका छन् र नयाँ कानुनले स्थलगत दुर्घटना जोखिम कम गर्न मद्दत गर्ने उनको विश्वास छ र उनले भने कि निश्चित जरिवाना उपयुक्त स्तरमा तोकिएको छ। टुकावनमा स्थल भ्रमण गरेका श्रम आयुक्त सामुहीले धुम्रपान प्रतिबन्धको कार्यान्वयन राम्रोसँग भइरहेको बताएका छन्। उनले भने कि अधिकारीहरूले बिहान 58 स्थलहरूको निरीक्षण गरे र हङकङ डलर 3,000 निश्चित जरिवाना जारी गरे र दिनभर 100 भन्दा बढी स्थलहरूको भ्रमण गर्ने योजना बनाएका छन् र निर्माण स्थलहरूमा पेसागत सुरक्षाको सुरक्षामा श्रम विभागको समग्र जिम्मेवारीको सन्दर्भमा यो कार्यान्वयन कार्य हाम्रो नियमित कामको रूपमा जारी रहनेछ उहिले भनेर यो समाचार छापिएको छ। यो चाहिँ गत शुक्रबारदेखि चाहिँ हङकङका विभिन्न निर्माण कम्पनीहरूमा कन्स्ट्रक्सन साइटमा चाहिँ अब धुम्रपान गर्न पाइने छैन भनेर यो नियम लागू भइसकेको छ र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि अब कहिलेकाहीँ अब धुम्रपान गर्नुहुन्छ होला, नयाँ नियम लागिसकेको छ र यो नियम चाहिँ सबैजनाले पालना गर्नु होला, किनभने यो हाम्रो यो गत वर्षको नोभेम्बरमा वाङफुकोटमा भएको दुर्घटना लाई फेरि त्यस्तो खालको दुर्घटना नहोस् भनेर चाहिँ यो नयाँ नियम लिएको हो र अब धुम्रपान छोड्दाखेरि चाहिँ एकदमै धेरै फाइदा पनि छ आफ्नो स्वास्थ्यको लागि होइन। त्यस कारणले चाहिँ अब हामीले यस रेडियो कार्यक्रमबाट चाहिँ यो जानकारी राखेका हौँ र सायद अब तपाईँहरूले पनि धुम्रपान गर्नुहुन्छ भने चाहिँ आफ्नो स्वास्थ्यको लागि र अरूको स्वास्थ्यको लागि परिवारहरूको लागि आफ्नो साथीभाइ इष्टमित्रहरूको लागि चाहिँ छोड्नुपर्ने हुन्छ र हङकङमा विभिन्न खाले स्मोकिङ सिसेसन प्रोग्रामहरू पनि चलिरहेको छ। तपाईँहरूले चाहिँ ती प्रोग्रामहरूबाट चाहिँ सहायता लिएर पनि आफूले धुम्रपान छोड्नको लागि चाहिँ कोसिस गर्न सक्नुहुन्छ र अर्को कुरा चाहिँ मैले किन चाहिँ परिवार साथीभाइ भने भन्दाखेरि चाहिँ अब तपाईँ यदि आफूले सिगरेट पिउनुहुन्छ भने चाहिँ ती व्यक्तिलाई चाहिँ
हस एन्ड स्मोकर भनिन्छ भने

जो चाहिँ वरिपरि रहन्छन्, जस्तो अब मेरो साथीले मसँगै बसेर सिगरेट पिउँछ तर मैले चाहिँ पिउँदिनँ, तर जति उसलाई असर हुन्छ त्यो असर चाहिँ मलाई पनि हुनसक्छ एज अ सेकेन्ड ह्यान्ड स्मोकर। त्यस कारणले चाहिँ हामीले सबैजनाले चाहिँ सकेसम्म धुम्रपान नगरेकै राम्रो, खैनीहरू अब हाम्रो नेपाली कम्युनिटीमा समुदायमा चाहिँ अब स्पेसली अझै खैनीको एकदमै धेरै जोखिम भन्दा पनि अब खैनी चाहिँ धेरै उपयोग गरेको मैले देखिरहन्छु नेपाली पसलहरूमा, नेपालबाट लिएर चाहिँ एकदमै धेरै खैनीहरूको कन्जम्सन भइरहेको देखिरहन्छु। जुन चाहिँ अब खैनीको अब हामीले विभिन्न अध्ययनहरू पनि गर्छौँ होइन, स्मोकिङको बारेमा, स्मोकिङ सिसेसन गर्न भन्नाले चाहिँ छोड्नलाई चाहिँ के अरे धुम्रपान त्याग गर्नको लागि चाहिँ विभिन्न खाले अध्ययनहरू भइरहेका छन् र विभिन्न देशमा चाहिँ धुम्रपान विभिन्न तरिकाले चाहिँ खाने गरिन्छ, धुम्रपान पिउने गरिन्छ, सिगरेट पिउने गरिन्छ र हाम्रो नेपाली समुदायमा चाहिँ खैनीको धेरै खैनी खाने चाहिँ धेरै प्रचलन छ, तर यो खैनीको स्पेसिफिक इम्प्याक्ट भन्नाले चाहिँ नेगेटिभ इम्प्याक्ट चाहिँ हाम्रो हेल्थमा के हुन्छ भन्ने कुरा चाहिँ अध्ययन सायद गरिएको छैन अथवा मैले चाहिँ पढेको छैन। त्यस कारणले चाहिँ अब यो खैनीको पनि एकदमै धेरै, किनभने अब खैनीलाई चाहिँ हामीले गिजामा राखेर चाप्ने गर्छौँ, यसको चाहिँ झन् धेरै हाम्रो शरीरमा नेगेटिभ इफेक्ट हुनसक्छ। त्यस कारणले चाहिँ एकदम खैनी खानुहुन्छ भने चाहिँ बरु बिस्तारै बिस्तारै छोड्ने कोसिस पनि गरौँ भन्दै अब हाम्रो अर्को समसामयिक विषयतर्फ पनि लाग्न चाहन्छौँ। श्रोता साथीहरू, अहिले चाहिँ अब भर्खरै मात्रै विश्वकप सकिएको छ र गत जुलाई 20 तारिकका दिन चाहिँ फाइनल खेल खेलेको थियो र हामीले यो एपिसोड तयार गर्दाखेरि चाहिँ अब हामीले यो वर्ल्ड कप फाइनलको बारेमा चाहिँ अब जानकारी हाम्रो हातमा थिएन, त्यस कारणले चाहिँ म वर्ल्ड कप भइसकेको छ र पनि विशेष गरी यो वर्ल्ड कपमा चाहिँ स्पेन र अर्जेन्टिनाको फाइनल हुनेछ र फाइनल म्याच हुनेछ र यो दुईमा पक्कै पनि एउटा देश चाहिँ विजेता रहनेछ र यसमा चाहिँ एउटा फोटो एकदमै धेरै भाइरल भएर भइरहेको छ यो बेलामा चाहिँ, यो चाहिँ अर्जेन्टिनाका फुटबलर मेसीले चाहिँ स्पेनका अर्का फुटबलर जो चाहिँ एकदमै युवा छन् उनले मेसीले चाहिँ 20 वर्ष पहिला खिचेको फोटो अहिले चाहिँ जब स्पेनका खेलाडी शिशु थिए त्यो फोटो चाहिँ एकदमै पपुलर भएको छ, अहिले भाइरल भएको छ र यसकै बारेमा म तपाईँहरूलाई छोटो जानकारी राख्न गइरहेको छु र यहाँ लेखेको छ विश्वकपमा लियोनल मेसी र लमिन यामल परिचित नाम हो। यी दुवै खेलाडी अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा वर्ल्ड कपको उपाधिका लागि भिड्ने भएका छन् भनेर भनेको छ। मैले भनिहालेँ हामीले यो आजको एपिसोड बनाउँदाखेरि चाहिँ अब यो फाइनल भइसके पनि हामीले अलि अगाडि बनाएका थियौँ विभिन्न कारणले गर्दाखेरि चाहिँ, हाम्रो टेक्निकल कारणले गर्दाखेरि चाहिँ, र यसमा लेखेको छ युरोपेली च्याम्पियन स्पेनले फाइनलमा साबिक विजेता अर्जेन्टिनासँग भिडै तय हुँदा मेसी र लमिन यामलको भेट पक्का भएको हो। मेसी र यामलको यो दोस्रो भेट हुनेछ तर अहिले उनीहरूको पहिलो भेटको एउटा तस्विरले बढी चर्चा भइरहेको छ। सामाजिक सञ्जालहरूमा भाइरल तस्विरमा मेसी एउटा सानो बच्चालाई नुहाइदिँदैछन् र त्यो सानो बच्चा अरू कोही नभएरै तिनै लमिन यामल हुन्। जति बेला मेसी भर्खर 20 वर्षका थिए भने यामल सानो शिशु थिए। न्युजर्सी इस्ट रदरफोर्डमा आइतबार राति मैदानमा पहिलो पटक भेट्दै गर्दा 19 वर्षीय यामल र 39 वर्षीय मेसीमा दुवैको आँखा पर्नेछ। यो तस्विर एउटा इभेन्टमा खिचिएका तस्विरहरूमध्ये एक थियो जुन 2 वर्ष अघि स्पेन युरोपियन च्याम्पियन बन्दै गर्दा अनलाइनमा पुनः देखेको थियो। यो तस्विर भने हुआन मनफर्टले खिचेका थिए।

युनिसेफसँगको सहकार्यमा क्याटलान पत्रिका डिआरियो स्पोर्टले एउटा च्यारिटी उपस्थित हुनेका लागि माटा रोकोको रोखा फोन्डामा एउटा कार्यक्रम गरेको थियो, जहाँ लमेनको परिवार बस्थ्यो। उनीहरूले पनि नाम दर्ता गराएका थिए र भाग्यवश उनीहरू छानिएका थिए। त्यसपछि क्याम्प नाउको च्यारिटी कार्यक्रममा बार्सिलोनाका खेलाडीहरूसँग फोटो खिच्ने अवसर मिलेको थियो र यसमा चाहिँ लेखिएको छ, लमिन र उनकी आमा शिला इवानाले भिजिटर कलर रूपमा 2007 त्यही कार्यक्रमको दौडानमा मेसीलाई भेट्न पाएका थिए। त्यही भेटको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। त्यो क्षणमा मेसी चेन्जिङ रुममा पानी भरिरहेको बाथटब खोज्दै प्रवेश गरिरहेका थिए। त्यसभित्र तिनै यामल थिए। सुरुमा यामललाई कसरी रोक्ने अलमलमा मेसी परेका थिए। त्यसपछि नै यो फोटो खिचिएको थियो। यामलले बार्सिलोनामा 15 वर्ष 9 महिना 16 दिनको हुँदा डेब्यु गरेका थिए र उनले अहिले 3 ला लिग जितिसकेका छन् र छन् भने स्पेनसँग 2024 युरो पनि जितेका छन्। उनले संसारको उत्कृष्ट खेलाडीमा आफूलाई पनि स्थापित गरिसकेका छन् भनेर यो फोटोको बारेमा चाहिँ यो जानकारी छ। र यो मेसी र यामलको बारेमा र यो अब यो तपाईँहरूले पनि वर्ल्ड कपको हेरिराख्नु भएको छ होला। अब अहिले चाहिँ अब थाहा भइसक्यो कुन चाहिँ देशले चाहिँ वर्ल्ड कप जितेको छ भनेर। र तपाईँहरूलाई चाहिँ यो फोटोको बारेमा मात्रै हामीले सेयर गरेका हौँ। र अब नै हामी यस कार्यक्रमको दोस्रो चरणको कार्यक्रमतर्फ लाग्न चाहन्छौँ र बिचमा चाहिँ हामीले केही कुराकानी र जानकारीहरू पनि पक्कै राख्नेछौँ।

जब इन्फ्लुएन्जा सिजन आउँछ र स्थानीय मौसमी इन्फ्लुएन्जा गतिविधि बढ्छ, यदि हामीले समयमै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकेनौँ भने फ्लू हुने जोखिम बढ्न सक्छ। खोप लगाएको लगभग 2 हप्तापछि शरीरमा एन्टिबडीहरू विकास हुन सक्छ र इन्फ्लुएन्जा भाइरस सङ्क्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा विरुद्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले चाँडै खोप लगाउनु पर्छ। सरकारको 2024-2025 मौसमी इन्फ्लुएन्जा खोप कार्यक्रम सुरु भएको छ। 50 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, 6 महिनादेखि 18 वर्ष मुनिका बालबालिका, गर्भवती महिला र उच्च जोखिममा रहेका समूहका व्यक्तिहरूको लागि यस कार्यक्रम मार्फत निशुल्क खोप उपलब्ध छ। खोप विभिन्न माध्यमहरूबाट प्रदान गर्न सकिन्छ। अहिले नै थप जानकारीका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सुन्नुहोस्। सूचित सहमतिमा इन्फ्लुएन्जा खोप र COVID-19 खोप सँगै लगाउन सकिन्छ। इन्फ्लुएन्जा खोप र COVID-19 खोप लगाउनाले अस्पताल भर्ना हुने सम्भावना र बसाइको अवधिलाई कम गर्न सकिन्छ। सरकारको खोप कार्यक्रमको बारेमा थप जानकारी लिनका लागि कृपया स्वास्थ्य सुरक्षा केन्द्रको कार्यक्रम वेबसाइट www.csp.gov.hkमा जानुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ जुन चामलिङ राईको स्वरमा रहेको हावा जस्तै भन्ने एकदमै मिठो गीत, र यो गीत पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीले लागिरहेको छ। र अब भने म एउटा समाचार तपाईँहरूको माझमा सेयर गर्न गइरहेको छु, र यो चाहिँ विशेष गरी हामीले 3 Idiots मुभी चाहिँ हामीले हेरेको होइन, त्यसमा चाहिँ एकजना वाङचुकको भूमिकामा एकजना क्यारेक्टर थियो, त्यो चाहिँ एकदमै पपुलर थियो, सुनाम वाङचुकको, र उनी एकदमै पढाइको बारेमा, शिक्षाको बारेमा एकदमै धेरै अग्रसर व्यक्ति भनेर चाहिँ देखाएको छ मुभीमा पनि, र एकदमै पढाइलाई एकदमै फोकस गरेर पढ्ने र शिक्षाको बारेमा चाहिँ एकदमै धेरै एडभोकेट गर्ने व्यक्ति पनि हुन्। र उनको क्यारेक्टर, उनको भूमिकामा चाहिँ 3 Idiots मुभीमा हामीले देख्न सक्छौँ। र उनी चाहिँ अहिले गत हप्तासम्म चाहिँ 19 दिनदेखि अनसनमा रहेका सोनाम वाङचुकको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भनेर भनिएको थियो, र दिल्लीको अन्तरमन्तरमा आसन र वाङचुकको बिहिबार चिकित्सकहरूले स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगिसकेको बताएका थिए। र द हिन्दूका अनुसार दिल्ली उच्च अदालतले केन्द्रीय सरकार र दिल्ली सरकारलाई वाङचुकको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राख्न आदेश दिएका थिए, र डाक्टर सतीश लम्बाले दैनिक वाङचुकको स्वास्थ्य अवस्था निगरानी गर्दै आएका छन्। वाङचुक 9 किलो घटिसकेका छन् र उनको शरीर अङ्गहरूमा समेत असर गर्न थालेको डाक्टर लम्बाले बताएका छन्, र जसका बावजुद पनि वाङचुकले अनसन तोड्न मानिरहेका छैनन्, र उनले सरकारसँग वार्तामा आउनको लागि अनुरोध गरिरहेका छन्, र शिक्षा मन्त्रीले चाहिँ सरकार बाट चाहिँ र शिक्षा मन्त्रीले चाहिँ अब राजीनामा दिनुपर्ने भन्दै माग राखिरहेका छन्, र यो चाहिँ जुन 28 अनसनमा छन्। र यो चाहिँ किन यो माग राखेका छन् भन्दाखेरि चाहिँ आफूले July 20 चाहिँ जीवित रहने बताएका थिए, र सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी CJPले त्यस दिन संसद भवनमा मार्च गर्ने घोषणा गरेका छन्, र मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शिक्षा मन्त्री प्रधानको राजीनामा माग गर्दै आएका छन्, र यसरी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा रद्द समेत भएको थियो, जसका कारण लाखौँ विद्यार्थीहरू प्रभावित भएका थिए भनेर यो समाचारमा दिएको छ। यो चाहिँ सेतोपाती.com मा
दिएको थियो र मैले त्यहीँबाट चाहिँ यो समाचार लिएको हो र यो विशेष गरी यो अब इन्डियाको भारतको कुरा गर्ने भने चाहिँ अब मेडिकल फिल्डमा एकदमै राम्रो गरिरहेको छ र विशेष गरी अस्ति एउटा इन्डियन गट ट्यालेन्ट भन्नेमा पनि एकजना हिमाचल भन्नाले उत्तर प्रदेशको चाहिँ एकजना क्यान्डिडेट गएकी थिइन् र उनले चाहिँ यसकै विषयमा चाहिँ अब यो क्वेसनहरू चाहिँ आउट भएको विषयमा पनि अलिकति त्यहाँ भएको थियो डिस्कसन पनि र अलिकति यो जुन नहुनुपर्ने हो किनभने अब एउटा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र नै आउट हुँदाखेरि चाहिँ कतिले चाहिँ जो चाहिँ अब जेन्युन खालको विद्यार्थी हुन्छ जुन चाहिँ त्यस्तो खालको विद्यार्थीलाई चाहिँ असर गर्ने हुन्छ र जसको कारणले जसले चाहिँ अब दुःख गरेर पढिरहेको हुन्छ उनीहरूलाई चाहिँ एकदमै धेरै प्रभावित पार्न सक्छ त्यसै कारणले पनि उनी अनसनमा छन् र उनको माग चाहिँ छिट्टै पुरा गरोस् वाङछुकको भन्ने चाहिँ हामी भन्न चाहन्छौँ र अब नै म फेरि अर्को साङ्गीतिक कोसेली तपाईँहरूको माझमा राख्न जाँदैछु।

0: स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हर पल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू, जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर रा मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्।
1: कामदारहरूले करारनामामा हस्ताक्षर गर्नुअघि आफू स्वरोजगार हो वा अर्को कम्पनीमा कार्यरत हो भन्ने विषयमा प्रश्न पार्नुपर्छ। विभिन्न विषयहरू जस्तै रोजगारी सम्बन्धी सेवा सुविधाहरू रोजगारदाता र कामदार बीचको सहमतिमा मिलाइनुपर्छ। यदि रोजगारदाताले नै कामदारको स्टेटस सेल्फ इम्प्लोइड भनेर बनाइदिएमा कामदारले त्यसलाई इन्कार गर्न वा परिवर्तन गर्न सक्छन्। कामदारले पाउनुपर्ने सुविधाहरू नपाएमा कामदारहरूले श्रम विभागको हटलाइन नम्बर 2815-2200 फोन गर्न सक्नेछन्।
0: श्रोता साथीहरू, हामीले राख्यौँ सुशान केसीको स्वरमा रहेको बेहोसी भन्ने, र यो गीत पनि मिठो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई पनि पक्कै मिठो लागला र सुनेर मनोरञ्जन पनि लिनुभयो होला भन्ने लाग्छ हामीलाई। र म एउटा पत्र लिन गइरहेको छु र यो पत्रमा लेख्नुभएको छ, सुरामणि दाई र टिका राणा शिषलाई मेरो तर्फबाट धेरै धेरै सम्झना छ र म धेरै महिना भयो तपाईँहरूको रेडियो प्रोग्राम सुन्दै आएको र पहिले पनि मैले पठाएको थिएँ पत्र, तर खै तपाईँहरूले पत्र पाउनु भएन होला सायद। हाल म लाइचिको आरसीमा छु र मेरो नाम क्रिस थेबे हो र मैले मेरो रिमान्ड नम्बर छ 1124615 अथवा 1112415 र फेरि केही छ मलाई चिन्ने र यस नाम क्रिस

हेभे अनि नम्बर अगेन 1124615 मलाई चिठी पठाउन सक्नुहुन्छ। हाम्रो कोही नेपाली महिला हाल प्रिजनमा छ भने तपाईँहरूको प्रोग्राम जहिले वेट गर्छु, राम्रो लाग्छ, तर यसो अलि धेरै गानाहरू सुन्न पाऊँ भन्ने अनुरोध गर्छु। र गीतको बोल छ जोन चामलिङ राईको जुनै गीत भए पनि हुन्छ भनेर भन्नुभएको छ। यो चाहिँ वाटरको इन्सिडेन्ट है। अब मैले चाहिँ यो साथीको पत्र चाहिँ भर्खर पढेको हो र मैले जोन चामलिङ राईको स्वरको गीत चाहिँ अगाडि राखिसकेको छु र उहाँको अनुरोधको गीत पनि रहेछ। उहाँले चाहिँ सुनेर सुनाउन चाहनुभएको, एकदमै धेरै धन्यवाद छ क्रिस थेबेजी तपाईँको पत्रको लागि। र उहाँले पनि धन्यवाद भन्नुभएको छ। उहाँले जुलाई 8 हामीलाई यो पत्र पठाउनु भएको हो रहेछ। र उहाँले पहिला मलाई पक्कै पनि वा यदि हामीले प्राप्त गरेका थियौँ भने हामीले तपाईँका पत्रहरू पढ्थ्यौँ होला, तर मलाई लाग्छ तपाईँको नाम चाहिँ फर्स्ट टाइम मैले सुन्दैछु सायद, कि चाहिँ अब अलिक धेरै पहिला होला, केही वर्ष पहिले होला, तर रिसेन्टली चाहिँ यो नामको तपाईँको यो पत्र चाहिँ हामीले पहिलो पटक नै प्राप्त गरेका छौँ। त्यसका लागि चाहिँ एकदमै धेरै धेरै धन्यवाद। र हामीले यस प्रोग्राममा चाहिँ अब धेरैजना कहिलेकाहीँ चाहिँ विशेष गरी अब हाम्रो हामीलाई लागेको र हामी सम्पूर्ण नेपाली जनहरूलाई लागेको र हामी नेपालीहरूको लागि केही फाइदा हुने जानकारीहरूलाई पनि सेयर गर्नुपर्छ जस्तो लागेका कारणले चाहिँ हामीले विभिन्न समुदायमा, विभिन्न क्षेत्रमा, विशेष गरी विभिन्न एरियामा काम गर्ने साथीभाइहरूलाई, पाहुनाहरूलाई चाहिँ हामीले यस रेडियोमा जानकारी दिनका लागि अनुरोध गर्ने गर्छौँ। र गत हप्ता चाहिँ मैले विशेष गरी हाम्रो डक्टर खान, जो चाहिँ भियतनामबाट हुनुहुन्थ्यो, उहाँलाई अनुरोध गरेको थिएँ हाम्रो रेडियो कार्यक्रममा आउनको लागि चाहिँ। र उहाँले चाहिँ हामी रेसिडेन्ट भन्दा पनि, हामी हङकङमा बस्ने नेपाली रेसिडेन्टहरूको लागि भन्दा पनि उहाँले विशेष गरी एक्सपर्टका रूपमा, जो चाहिँ प्रोफेसनल्सहरू हुनुहुन्छ, डक्टरहरू हुनुहुन्छ, इन्जिनियरहरू हुनुहुन्छ, साइन्टिस्टहरू हुनुहुन्छ, र उहाँहरू चाहिँ बाहिरबाट हङकङ सरकारले ट्यालेन्ट स्किमका रूपमा चाहिँ यहाँ वेलकम गरिरहेको छ, र उहाँहरू चाहिँ एक्सपर्टहरू चाहिँ हङकङमा आउनुहुन्छ, र उहाँहरूले चाहिँ विशेष गरी आफ्ना छोराछोरीलाई चाहिँ कस्तो खालको स्कुलहरूमा राख्न सक्नुहुन्छ र कस्तो खालका झमेलाहरू, कस्तो खालका सहयोगहरू पाउन सकिन्छ भन्ने बारेमा चाहिँ मैले उहाँसँग कुराकानी गरेको थिएँ। र तपाईँहरूलाई कस्तो लाग्छ, पक्कै पनि आफ्नो सुझाव सल्लाहहरू चाहिँ लेखेर पठाउनु होला हामीलाई। र आगामी दिनमा चाहिँ कस्ता खालका जानकारीहरू राखिदियोस् जस्तो लाग्छ हामीलाई, पक्कै पनि लेखेर पठाउनु होला र हामीले त्यही अनुसार चाहिँ हाम्रा पाहुनाहरूलाई निम्तो दिनेछौँ। र फेरि पनि ढिला नगरिकन अर्को साङ्गीतिक कोसेली तपाईँहरूका लागि राख्ने बेला भइसकेको छ। र आउनु सुनौ यो मिठो अर्को

0: परिवारको सदस्य संख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको संख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलाउन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता फुल अलावेन्स वा आधा भत्ता हाफ अलावेन्स वा एक चौथाई भत्ता क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जस अनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलाउन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलाउन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFAको वेबसाइट www.wfa.gov.sk भिजिट गर्नुहोस् वा 2558300 फोन गर्नुहोस्।
1: रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि

0: तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ तिनीहरूको स्वरमा कोदोको बुन्ने मिठो गीत, र यो गीत चाहिँ कुमारी मुभीबाट थियो, र केहर लिम्बू चाहिँ लास्ट विक आई थिङ्क हि डिड अ कन्सर्ट इन हङकङ, र अहिले चाहिँ फर्किसकेका छन् सायद, होइन। अब चाहिँ म हाम्रो साथीहरूको माझमा हङकङको एसकेडिएससी परीक्षामा विशेष खालको विद्यार्थीको बारेमा चाहिँ, विशेष क्षमता भएका विद्यार्थीहरूको बारेमा चाहिँ तपाईँहरूका लागि केही कुरा सेयर गर्न गइरहेको छु। र विशेष गरी यो सेरिब्रल पाल्सी र तल्लो शरीरको पक्षघातका साथ बाँचिरहेका भए तापनि विशेष शैक्षिक अवस्थाहरू भएकी विद्यार्थी चाङ हुई क्यूले यस वर्षको हङकङ माध्यमिक शिक्षा डिप्लोमामा परीक्षामा सबै विषयहरू उत्तीर्ण गरेपछि आफ्ना साथीहरूलाई शारीरिक सीमितताहरूलाई आफ्नो क्षमता परिभाषित गर्न नदिन प्रोत्साहन गरेकी छिन्। तपाईँको शारीरिक सीमितता को कारणले मात्र यो गर्न सक्नुहुन्न भनेर नसोच्नुहोस्। जबकि तपाईँ एउटा कडा परिश्रम गर्नुहुन्छ भने तपाईँले निश्चित रूपमा आफ्नो बाटो फेला पार्न सक्नुहुन्छ, उनले भनिन्। र एचके को फोक यु मेमोरियल स्कुलकी विद्यार्थी चाङले माध्यमिक एक पछि उनको अवस्था बिग्रिएको बताइन्, र उनको शरीर झन् कडाभन्दा कडा भइरहेको थियो। र यस वर्ष उनले चिनिया इतिहास र प्रविधि र जीवनशैली ऐच्छिक इलेक्टिभ सहित छवटा विषयमा बसिन्, र उनलाई गणित परीक्षाका लागि अतिरिक्त समय दिएको थियो। जबकि एक टिचिङ असिस्टेन्टले उनलाई चाहिँ उनको सही उत्तर लेख्नलाई चाहिँ सहयोग गरेकी थिइन्। र चाङले सबै छवटा विषयहरू उत्तीर्ण गरिन्। एसोसिएट डिग्री कार्यक्रमका लागि प्रवेश आवश्यकताहरू पुरा गर्दै आफ्नो तयारीको बारेमा सोच्दै चाङले परीक्षाको दबावले उनको शरीर शारीरिक लक्षणहरू बिग्रिएको बताइन्, जसले गर्दा उनको औँलाहरू कडा र ऐथान भयो। उनले हल्लिने हातको अनैच्छिक चाल र खुट्टामा गम्भीर कडापनको सामना पनि गरिन्, जसले गर्दा उनको व्हीलचेयरमा चढ्ने कार्य पनि एक प्रमुख चुनौतीको रूपमा बन्यो। उनले भनिन् कि शारीरिक तनाव मानसिक दबावभन्दा सहन गाह्रो थियो। चाङले आफ्नो प्रिन्सिपल, स्कुल कर्मचारी र अभिभावकहरूलाई कृतज्ञता व्यक्त गर्दै भनिन् कि उनीहरूको सहयोग बिना परीक्षा पुरा गर्न सक्दिनथिन्। अगाडि हेर्दै उनलाई व्यावसायिक परीक्षण काउन्सिल व्यवसाय प्रशासन र व्यवस्थापन उच्च डिप्लोमामा स्वीकृत गरिएको छ। यद्यपि उनी अझै पनि आफ्नो अन्तिम मार्गको बारेमा सोचिरहेकी छिन्, र आफ्नो खाली समयमा चाङले सक्रिय रूपमा परीक्षण कक्षाहरूमा सामेल भएर बोसियामा आफ्नो रुचिलाई पछ्याउने योजना बनाएकी छन् भनेर भनिएको छ। यो चाहिँ एकदम इन्सपायरिङ समाचार मैले तपाईँको लागि राखेँ। हामी अब सानो केही बहानामा हामीले आफ्नो करियरलाई नै दामाडोल गरिरहेको बेलामा चाहिँ अब सेरिब्रल पाल्सी भनेको चाहिँ यो मानसिक भन्दा पनि न्युरोसँग नसा सम्बन्धीको रोग हो, र अनि यसले चाहिँ अब विशेष गरी यो तल्लो भागलाई चाहिँ प्यारालाइज गराउँछ होइन। उनको चाहिँ अब सेरिब्रल पाल्सी र लोअर बडी प्यारालाइसिस भएको अवस्था अनि डिप्लोमा हङकङ डिप्लोमा अफ सेकेन्डरी एजुकेसन एक्जामिनेसनमा चाहिँ सबै विषयमा पास हुन सफल भएकी छिन्। उनलाई हाम्रो पनि बधाई छ, र सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ हामी

एकदम उज्जवल भविष्यको कामना गर्छौँ र जति पनि अब अनसक्सेसफुल यो पालि चाहिँ पास हुन नसकेका विद्यार्थीहरूलाई पनि वर्क हार्ड भन्न चाहन्छौँ। र अब पनि हामी यस रेडियो कार्यक्रमको अन्तिम अन्तिमतर्फ पनि लागिसकेका छौँ र श्रोता साथीहरू, यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र यस कार्यक्रममा आफ्ना कुराहरू हामीसँग राख्न चाहनुहुन्छ, मिठा मिठा गीत सङ्गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200 र तपाईँले हामीलाई फेसबुकमा पनि मेसेज गर्न सक्नुहुन्छ। र यति भन्दै आज पनि हामी तपाईँहरूका लागि अन्तिम कोसेली छोड्दै यस कार्यक्रमबाट बिदा हुन चाहन्छौँ।